0: अधिकारीले बताउनु भएको छ।
1: सरकारले स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृत वा प्रमुख प्रशासकीय अधिकृतको कार्य गर्न तोकिएका कर्मचारीको व्यवहारलाई अनुशासित र सदाचारयुक्त बनाउने भन्दै गत जेठ 27 कार्यान्वयनमा आउने गरी आचार संहिता लागू गरेको छ। उक्त आचार संहितामा कार्यालय समयावधिमा मोबाइल र कम्प्यूटर मार्फत व्यक्तिगत प्रयोजनका लागि सामाजिक सञ्जाल प्रयोग गर्नु हुँदैन भनी प्रशासकीय अधिकृतलाई सामाजिक सञ्जाल प्रयोगमा कड़ाई गरिएको छ।
0: स्थानीय सरकारले वैदेशिक रोजगारीबाट फर्केका श्रमिकको सिप सहितको डिजिटल प्रोफाइल बनाउनुपर्ने गरी नेपाल नगरपालिका संघले पुनः एकीकरण कार्यक्रमलाई व्यवस्थापन तथा संचालन सम्बन्धी निर्देशिकाको मस्यौदा बनाएको छ। सरकारसँग वैदेशिक रोजगारीबाट फर्केका श्रमिकको वास्तविक अभिलेख छैन। विदेशबाट फर्केका श्रमिकको ज्ञान, सिप, प्रविधि, अनुभव र पुँजीलाई प्रयोग गर्न सबै स्थानीय सरकारको कार्यक्रमलाई एकरूपता ल्याउन संघले निर्देशिका बनाउन लागेको हो।
1: अन्तर्राष्ट्रिय बजारमा निरन्तर बढ़दै गएको कच्चा तेलको मूल्य घटेको छ। अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने, इरानमाथिको अमेरिकी नाकाबन्दी हटाउने र स्ट्रेट अफ होर्मुज पुनः खोल्ने गरी शान्ति सम्झौताका लागि सहमति भएपछि कच्चा तेलको मूल्य घटेको हो।
0: सरकारले स्वचालित मार्गको अटोमेटिक रूट मार्फत स्वीकृत हुने प्रत्यक्ष विदेशी लगानी एफडीआईको सीमा हटाएपछि यसबाट आउने प्रतिबद्धता रकम र प्रस्तावित उद्योग संख्या बढ़न थालेको छ। यसअघि स्वचालित मार्गबाट कुल पुँजी 50 करोड़ रूपियाँसम्मको मात्र एफडीआई स्वीकृत हुने गरेकोमा गत माघदेखि माथिल्लो सीमा हटाइएको थियो।
1: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका नवनिर्वाचित अध्यक्ष मोहन डागीले आफ्नो कार्यकालका लागि कार्ययोजना र मार्गचित्र सार्वजनिक गर्नुभएको छ। नवनिर्वाचित कार्य समितिको सम्मानमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ऊर्जा क्षेत्रको विकास, लगानी, सुरक्षा र नीतिगत सुनिश्चिततालाई मुख्य प्राथमिकतामा राख्ने घोषणा गर्नुभएको हो। समृद्ध ऊर्जा क्षेत्रका लागि निर्णायक नेतृत्व प्रदान गर्ने प्रतिबद्धतासहित इपान भिजन 2029 उल्लेखित कार्यक्रम अक्षरश कार्यान्वयन गरिने पनि डाँगीले बताउनुभयो।
0: कोरियन भाषा परीक्षा उत्तीर्ण गरेर पनि रोजगारीको अवसर नपाएका ओखलढुङ्गाका दीपक राई सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी राजसभा केन्द्रीय कार्यालय घण्टीघर अगाडि धरना दिन पुगेका थिए। 9 महिनादेखि आन्दोलनकै लागि काठमाडौँमा बसिरहेको उनले बताएका छन्। बिहान 10 बजेदेखि टन्टलापुर घाममा प्लेकार्ड बोकेर बसेका उनले आफ्नो कोरिया जाने सपनासँग सिंगो परिवारको सपना जोड़िएको पीड़ा पुगेका छन्। सरकारले आफूहरूलाई कोरियामा रोजगारीको अवसर नदिए जस्तो सुकै आन्दोलन गर्न तयार रहेको उनले बताएका छन्।
1: अब शेयर बजार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ओह्रालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक 12.26 अंकले ओह्रालो लागेर 2711.76 सीमित भएको हो। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक 0.96 अंकले ओह्रालो लागेर 466.13 सीमित भएको छ।
2: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: अब विदेशका खबर। इरान र अमेरिका बीच शुक्रबार शान्ति सम्झौतामा हस्ताक्षर हुने भएको छ। दुवै पक्षले स्विजरल्याण्डको जेनेभामा शान्ति सम्झौतामा हस्ताक्षर पुष्टि गरेका छन्। इरान र अमेरिका बीच आइतबार युद्ध अन्त्य गर्ने सहमति भएको थियो, तर जेनेभामा हुने सम्झौताको विस्तृत विवरण औपचारिक रूपमा भने सार्वजनिक भएको छैन। इरानी सरकारी संचार माध्यम मेहर न्यूज एजेन्सीले द्विपक्षीयबीच शुक्रबार हस्ताक्षर हुने 14 बुँदे सम्झौताको मस्यौदा प्राप्त भएको दावी गरेको छ, तर एजेन्सीले सार्वजनिक गरेका सम्झौता का केही बुदा र अमेरिकी अधिकारीहरूका दावी बाँचिएको छ। दुवै पक्षले सम्झौता लगत्तै सबै मोर्चामा युद्ध अन्त्य हुने र 60 दिनको अवधिभित्र महत्वपूर्ण विषय समेटेर अन्तिम सम्झौता हुने जनाएका छन्।
1: अब खेल र खेलाड़ीका खबर जारी विश्वकपमा सोमबारका खेलमा आइभरी कोस्ट र जर्मनीले जित हात पार्दा जापान र नेदरल्याण्ड बराबरीमा रोकिएका छन्। पहिलो खेलमा चार पटकको विश्वकप विजेता जर्मनीले आइतबार समूह चरणको खेलमा पहिलो पटक विश्वकप खेलेको कुरासा औलाई 7-1 गोल अन्तरले पराजित गरेको छ। जर्मनीका लागि काई हावर्ड्सले 2 गोल गरे। खेलको 6 मिनटमा फेलिक्स नेम्चाले फ्लोरियन वेड्जको पासमा गोल गर्दै जर्मनीलाई शुरूआती अग्रता दिलाएका थिए, तर 21 मिनटमा लिभानो कोमो नान्सियाले गोल गर्दै कुरासाओलाई 1-1 को बराबरीमा पुर्याए। यो विश्वकपमा कुरासाको पहिलो गोल थियो। यसैगरी उसका समर्थकहरूलाई उत्साहित बनेका थिए।
0: त्यस्तै विश्वकपमा उरुग्वेले साउदी अरेबिया विरूद्ध बराबरी गोल फर्काएको छ। अमेरिकाको फ्लोरिडा स्थित मियामी स्टेडियममा अहिले जारी खेलको 80 मिनटमा उरुग्वेले बराबरी गोल गरेको उरुग्वेका लागि म्याक्सी अराजोले गोल गरेका छन्।
1: अब विचार विश्लेषणको पालो। स्थानीय तहमा बजेट प्रभाव शीर्षकमा श्याम नेउपानेको विचार गोर्खा पत्रमा छापिएको छ। स्थानीय तहको बजेट तर्जुमा केवल वार्षिक प्रशासनिक कर्मकाण्ड मात्र नभएर स्थानीय स्वायत्तता र आर्थिक समृद्धिको मेरूदण्ड हो। बजेटलाई वास्तविक अर्थमा जनपक्षीय व्यवहारिक र समृद्धिको औजार बनाउन बजेटको सिद्धान्त कानूनी आधार र स्थानीय माटोको सुगन्ध बीच त्रिकोणात्मक सन्तुलन हुन जरूरी छ। राजनीतिक आग्रह पूर्वाग्रह र चुनावी स्वार्थभन्दा माथि उठेर योजनाको कठोर प्राथमिकीकरण र स्रोतको समन्यायिक वितरण नै स्थानीय तहको बजेट तर्जुमाको मुख्य कार्यदिशा हुनुपर्छ। जबसम्म स्थानीय तहले आफ्ना नागरिकको सुख दुःखलाई बजेटका अक्षर र अंकमा दुरूस्त उतार्न सक्दैनन् तबसम्म संघीयताको वास्तविक फल तल्लो तहका जनताले अनुभूत गर्न पाउने छैनन्।
0: अन्नको भण्डारमा कृषि र कृषकको विनाश, किन तराईका कृषि क्षेत्र समस्यामा पर्दैछ शीर्षकमा कृष्णराज बजगाईको विचार आर्थिक अभियानमा छापिएको छ। तराईमा विभिन्न वाहनामा निर्माण गरिएका र निर्माणका क्रममा रहेका सड़कहरूको अध्ययन गरी एकीकृत कृषि सड़क अवधारणा लागू गर्नुपर्दछ। कृषकलाई कति चौडा सड़क चाहिन्छ, आवश्यक के हो, सोको वैज्ञानिक अध्ययन गरेर मात्र यस्ता सड़कहरू निर्माण गरिनुपर्दछ। कुलाका वरिपरि विशालकाय सड़कहरू निर्माण गर्ने अभ्यासलाई तुरन्त विश्राम दिनुपर्दछ। स्थानीय निकायहरू, स्थानीय संघ संस्थाहरूलाई कृषि भूमिमा निर्माण गरिने सड़क, कुला र अन्य भौतिक संरचना निर्माणमा प्रतिबन्ध लगाउने कानूनी व्यवस्था हुनु जरूरी छ। यस्ता विषयहरू सिधै संघको क्षेत्राधिकारभित्र राखिनु उपयुक्त देखिन्छ।
1: हुण्डीको अध्यारू साम्राज्य, राज्यको निरीहता, अपराधको सुरक्षित मार्ग र पुँजी पलायनको भयावह विस्तार शीर्षकमा रमेश कुमार बोहराको विचार हिमालय टाइम्समा छापिएको छ। आज हुण्डी केवल अवैध कारोबारको माध्यम होइन, यो राज्यको कमजोर नियमन, असफल वित्तीय पहुँच, राजनीतिक संरक्षण र संस्थागत निष्क्रियताको प्रतिविम्ब बनेको छ। विदेशी मुद्राको संचित जोगाउने, राजस्व चुहावट रोक्ने, सम्पत्ति शुद्धिकरण नियन्त्रण गर्ने र राष्ट्रिय अर्थतन्त्रलाई सफल बनाउने हो भने सरकारले घोषणाभन्दा परिणाम देखाउनुपर्छ। अन्यथा हुण्डीको यो भूमिगत साम्राज्यले देशको आर्थिक आधार मात्र होइन, कानूनी शासन र राष्ट्रिय सुरक्षालाई समेत दीर्घकालीन रूपमा कमजोर बनाइरहनेछ।
0: हौस त काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार किम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली 106.3 MHz।
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी बिरा चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल बिरा चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुसेली द्वारा जनहितमा जारी।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अहिले तपाई सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुजैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिण्य दमकल फोन नम्बर 021-545-6066 मोबाइल 98-40-82-972 प्रहरी चौक की विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलवारी 98-520-90-137 सुकुना हॉस्पिटल विराट चौक 021-545-786 एम्बुलेंस 98-520-54-886 रेडियो सुशीली द्वारा जनहित में जारी।
2: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 9852557092 9842959750 9842235625

रक्षा म्यूजिक प्राली हाम्रो अफिसियल यूट्यूब चैनल सब्सक्राइब गर्न भने नबिर्सन होला। हाम्रा सेवाहरू कुनै पनि गीतको उत्पादन तथा वितरण, अडियो भिडियो निर्माण, जुनसुकै गीतलाई बजार व्यवस्थापन, कुनै पनि गीतको रेकर्डिङ रिपोर्ट, सुटिङ रिपोर्ट बनाउनु परेमा कुनै पनि गीतलाई टेलिभिजन तथा अनलाइन प्रमोशन, गीत संगीत सम्बन्धी सम्पूर्ण सेवा, जुनसुकै गीत संगीतलाई युट्युबमा राख्नु परेमा हाम्रो आफ्नै युट्युब च्यानल, नयाँ कलाकारहरूको लागि विशेष सहुलियत। सम्पर्क रक्षा म्युजिक प्राली, पुतली सडक, काठमाडौँ नेपाल। मोबाइल नम्बर 98511 68477, 98182356।

0: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशीली द्वारा जनहितमा जारी
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: नेपाल सरकार विज्ञापन बोर्ड. Entertaining the nation.

0: स्थानीय परिवेश स्वस्थ मनोरंजन अनि तपाईको आफ्नै आवाज यो हो जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी बिराज चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल बिराज चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशली द्वारा जनहित में जारी
2: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: माथिबाट फुड प्रडक्टका उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्सको सफलतापछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ सधैँ रमाऊ। माथिबाट फुड प्रडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।
5: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
6: के भयो बोलादै के गुनगुनाइरहेको?
5: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
6: हेत तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
5: यति सजिलै?
6: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
7: पवित्र जल सुन्दर हरैचा 11 बेलेपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरङ मोबाइल नम्बर 98421-84444 98-10-54-53-53। पवित्र जल भएपछि म त ढुक्क छु तपाईं नि।

0: अहिले तपाई सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 01-5546-66 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी विराट चौक 98-5-20-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-5-20-90-137 सुकुना हस्पिटल विराट चौक 01-5546-786 एम्बुलेन्स 98-5-20-54-886 रेडियो सुसेली द्वारा जनहित में जारी।
2: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हाम्रै विराटको सिपिएन चोरी जहाँ पायो ती कम्प्युटर किन्दा ढुकै त पाइन्छ त कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि। सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिक्री हालेमा घरमा बिग्रियो, घरमै ब्याङ्कमै अब स्कुल अफिस जुनसुकै संस्थामा बिग्रियो त्यही आएर बनाउने सुविधा पनि छ। झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है। कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ। तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी। अब यो फोन नम्बर 01-5-45-7-8-7 98-4-20-35-541 भयो। गुड भेरी गुड भेरी गुड।
5: गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता। सुकुना सामुदायिक हस्पिटल प्राली सुन्दर हरेचा 10 मोरन। अब सुकुना सामुदायिक हस्पिटल प्रालीमा कोशी अस्पतालमा कार्यरत अनुभवी स्त्री रोग तथा प्रसूति विशेषज्ञ डाक्टर विवेचना सिग्देलद्वारा सम्पूर्ण स्त्री रोगको जाँच तथा उपचार सेवा प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म। हाम्रा सेवाहरू डाक्टर नारायण बस्नेत एमबीबीएस एमएस वरिष्ठ सर्जन पेट रोग विशेषज्ञ प्रत्येक शनिबार, डाक्टर रमेश बस्नेत एमबीबीएस एमएस वरिष्ठ हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ प्रत्येक शनिबार, डाक्टर हिरालाल सहनी एमबीबीएस एमडी वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ प्रत्येक शनिबार, डाक्टर मनोज गोलाखे मुटु रोग विशेषज्ञ प्रत्येक शनिबार, डाक्टर नीता मण्डल एमबीबीएस एमडी वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्रत्येक शनिबार, डाक्टर राकेश मण्डल एमबीबीएस एमडी वरिष्ठ फिजिसियन इन्डोक्राइनोलोजिस्ट ब्लड प्रेसर सुगर तथा थाइराइड रोग विशेषज्ञ प्रत्येक शनिबार, डाक्टर इक्वाल अहमद एमबीबीएस एमडी वरिष्ठ युरोसर्जन तथा मूत्र रोग विशेषज्ञ प्रत्येक शनिबार, डाक्टर वरुण देव एमबीबीएस एमडी वरिष्ठ सर्जन नाक कान घाँटी रोग विशेषज्ञ प्रत्येक शनिबार, डाक्टर नीरज खड्का एमबीबीएस एमडी वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ प्रत्येक शनिबार, वरिष्ठ ल्याप्रोस्कोपिक सर्जन डाक्टर सञ्जु घिमिरे प्रत्येक दिन, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुरेश कुमार शाह प्रत्येक दिन, डाक्टर शिवराज शर्मा एमबीबीएस एमएस क्यान्सर सर्जन प्रत्येक शनिबार, डाक्टर सरोज अधिकारी, एमबीबीएस एमडी मनोचिकित्सा प्रत्येक महिनाको तेस्रो शुक्रबार, डाक्टर अनिश अधिकारी एमबीबीएस चौबिसै घण्टा, डाक्टर शिशुपाल मण्डल एमबीबीएस चौबिसै घण्टा, डाक्टर विकी शाह एमबीबीएस चौबिसै घण्टा, डाक्टर अमोघ उपाध्याय एमबीबीएस चौबिसै घण्टा, डाक्टर चन्दन शाह रेडियोलोजिस्ट प्रत्येक हप्ताको मंगलबार बिहिबार र शनिबार दिउँसो 3:30 बजे, डाक्टर प्रदीप पाण्डे सोनोलोजिस्ट प्रत्येक दिन बिहान 8 बजेदेखि 10 बजेसम्म, डाक्टर सबिन लुइटेल रेडियोलोजिस्ट दैनिक दिउँसो 2 बजेदेखि 5 बजेसम्म। सम्पर्क अस्पताल डाइरेक्टर प्रमोद कोइराला, सुकुना सामुदायिक हस्पिटल प्राली, सुन्दर हरिचा 10 ग्राड चोक, मोरङ। मोबाइल नम्बर 98520 48 247, फोन नम्बर 0215487।

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गर्गना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98527792 98422 59 7549 98423252625

0: स्थानीय परिवेश स्वस्थ मनोरंजन अनि तपाईको आफ्नै आवाज यो हो जनमन के बोली रेडियो सुसेली 106.3 मेगाहर्ज
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-42-89-72 प्रहरी चौकी बिराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलवारी 98-520-90-137 सुकुना हस्पिटल बिराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुसेली द्वारा जनहित में जारी
2: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: पूजा पुराण चारैतिर हिँड्नु पर्छ भने यस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्यो होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुस्ले ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल तारा राज ढकाल मोबाइल नम्बर 9852557092 9842959750 9842235625